0: बै मी हूँ एक विरवे नूणेश हम आकाशवरु एवरेम वनी आखरता मेदु मायूस वेगिन्ने खव्वलुगे अहुलवरी नामेदु काफिरुं मायूस वी फदेन्ने
1: بسم الله الرحمن الرحيم
0: رحمن وانت رحيم وانت الله بإسم فلوم فشاغنمي

ናይ ኢንሲነብ ፈህ ቲየ ደባ ሚሁን ደጉኮን ኢንካር ኩረኒ ቲየ ደባ ሚሁንገ ቨሪ ረስከላንገ ንዕመተኩገ ተረይን ኮንኮን ንዕመተከን ህየ متكئين على فرش بطائنها من استبرق وجنى الجنتين دان اورن تبهشي دان تكج متيغا لنجيجن ادان تكج بطانا ونيوس استبرقن ابهي فلا فشين ادي ए देसुवरुगेगे मेवात बिन्न मीहुन्न कारी वेगेंवे। फबी अई आलाई रब्बिकुमा तुकद्धिबान। ए जिन्नी नाई इंसी नेव। फहे तिया देबा मीहुं दगुकों इंकारु कुरनी। तिया देबा मीहुंगे वेरी रस्कलांगे निअमत्तकुगे तरें। कौंकों निअमत्तकं हिये।